0: infrastructure projects are another. So we already know that environmental impact assessment, which is looked after by the Environment Ministry in the country, is a very well-established and resilient structure to give, you know, clearances for all kinds of operations which come to them for clearance. So that robust mechanism operates on the site. And as we know that right now the government is working on a plan to break silos in ministries. So you have the Pragati platform on which every ministry is onboarded. So when the Mines and Minerals Ministry has a particular project to push, there'll be all kinds of ministries and the officials available on a single platform to remove the hurdles, including environmental challenges. Because we all know that environmental impact is one major challenge whenever a new development project starts. And largely, if we see of late, most of the projects have been fairly rigorously reviewed before they have been, you know, cleared.
1: Absolutely. And with that, we're almost at the end of today's episode of Spotlight. Many thanks, Aditi, for joining us on this episode and for giving us such a clear picture of all of these three bills. Thank you so much and looking forward to conversing with you again.
0: Thank you so much.
2: You were listening to a discussion on key bills before Parliament today. The participants were Aditi Tandon, political analyst, and Niharika Bhuvania, anchor. This program was produced and presented by the News Services Division of Akashvani. Spotlight.
3: ये आकाशवाणी विजयवाड़ा है। पेशे खिदमत है उर्दू नशरिया नवरस। सामायिक राम मैं हूँ आपका दोस्त इस्माइल। दोस्तों, आज के इस नशरिये में हम आपके लिए लेकर आए हैं जनाब पी अकबर खान की तकरीर, मोहतरमा वाजिदा बेगम का अफसाना और एक गजल भी समात फरमाएंगे। आइए नशरिये का आगाज करते हैं जनाब पी अकबर खान की तकरीर से बउनवान मुल्कुल शोरा अल्लामा इकबाल। लीजिए समात फरमाइए।
4: अल्लामा इकबाल की गिनती दुनिया के बड़े शायरों में होती है। वो उर्दू और फारसी में शेर कहते थे। इनकी पैदाइश 9 नवंबर 1877 को सियालकोट में हुई। इनकी इब्तदाई तालीम मकतब में हुई, फिर अंग्रेज़ी स्कूल में दाखिल हुए और हमेशा इम्तियाजी नंबरों से कामयाब हुए। एमए के इम्तहान में तो सारी यूनिवर्सिटी में अव्वल आए। यूनिवर्सिटी की आला तालीम हासिल करने के बाद अल्लामा इकबाल पहले ओरिएंटल कॉलेज और फिर गवर्नमेंट कॉलेज लाहौर में प्रोफेसर हुए। 1905 ईस्वी में वो मज़ीद तालीम हासिल करने के लिए यूरोप चले गए। यहाँ उन्होंने डॉक्टरेट की डिग्री हासिल की और यूरोप के फ़लसफ़ा का गौर से मुतालिया किया और मगरिब की तहजीब को करीब से देखा। अकबाल ने शेर व शायरी तो हिंदुस्तान ही में शुरू कर दी थी। पहले गज़लें कहते थे और हजरत दाग दहलवी से अपने कलाम की इस्लाह लेते थे, लेकिन फिर इनका दिल नज़मों की तरफ मायल हुआ। उन्होंने इस ज़माने में अपनी मशहूर नज़म सारे जहां से अच्छा हिंदुस्तान हमारा लिखी, जो बहुत जल्द मशहूर हो गई। इस ज़माने में आज़ादी की जदोजहद बड़े पैमाने में पर हो रही थी। ये नज़म कौमी तराना बन गई और हिंदुस्तान के कोने कोने में गाए जाने लगी। जब तक उर्दू जिंदा रहेगी, अकबाल का कलाम हमारे रहबरी करता रहेगा। अकबाल का इंतकाल 21 अप्रैल 1938 ईस्वी को हो गया, लेकिन वो हमारे मुमताज़ तरीन फ़नकारों की सफ़ में हमेशा ज़िंदा रहेंगे। किसे खबर थी कि गालिब मरहूम के बाद हिंदुस्तान में फिर कोई ऐसा शख्स पैदा होगा जो उर्दू शायरी के जिस्म में एक नई रूह फूंक देगा और जिसकी बदौलत गालिब का बेनज़ीर तखय्युल और निराला अंदाज बयान फिर वजूद में आएंगे और अदब उर्दू के फरोग का बास होंगे। मगर ज़ुबान उर्दू की खुश अकबाली देखिए कि इस ज़माने में अकबाल सा शायर इसे नसीब हुआ जिसके कलाम का सिक्का हिंदुस्तान भर की उर्दू दुनिया के दिलों पर बैठा हुआ है और जिसकी शोहरत रोम और ईरान तक पहुंच गई है। इसने पंजाब के एक गोशे में जिसे सियालकोट कहते हैं वहां जन्म लिया और मोहम्मद इकबाल नाम पाया। जब शेख محمد اقبال کے والد بزرگوار اور ان کی پیاری ماں ان کا نام تجویز کر رہے ہوں گے تو قبول دعا کا وقت ہوگا کہ ان کا دیا ہوا نام اپنے پورے معنوں میں صحیح ثابت ہوا۔ وہ ہندوستان میں تحصیل علم سے فارغ ہو کر انگلستان پہنچا، وہاں کیمبرج کا کامیابی سے وقت ختم کر کے جرمنی گیا اور علمی دنیا کے اعلیٰ مدارج طے کر کے واپس آیا۔ شیخ محمد اقبال نے یورپ کے قیام کے زمانے میں بہت سی فارسی کتابوں کا مطالعہ کیا اور اس مطالعہ کا خلاصہ ایک کتاب کی صورت میں شائع کیا جسے فلسفہ ایران کی مختصر تاریخ کہنا چاہیے۔ اس کتاب کو دیکھ کر جرمنی والوں نے محمد اقبال کو ڈاکٹر کا علمی درجہ دیا۔ سرکار انگریزی کو، جس کے پاس مشرقی زبانوں اور علوم کی نسبت برائے راست اطلاع کے ذرائع کافی نہیں، جب ایک عرصے کے بعد معلوم ہوا کہ ڈاکٹر صاحب کی شاعری نے عالمگیر شہرت پیدا کر لی ہے تو اس نے بھی آزادہ قدردانی سر کا ممتاز خطاب انہیں عطا کیا۔ اب وہ ڈاکٹر سر محمد اقبال کے نام سے مشہور ہیں۔ ہزاروں سال نرگس اپنی بے نوری پہ روتی ہے، بڑی مشکل سے ہوتا ہے چمن میں دیدور پیدا۔ اردو کے بہت بڑے ماہر شاعری کے درخشندہ تارے، حکیم، رفارمر، فلسفہ اور اپنے زمانے کے استاد کامل ڈاکٹر اقبال سے کون شخص ایسا ہے جو واقف نہیں۔ اقبال ایک طرف سیاسیات و معاشیات کا زبردست ماہر ہے تو دوسری طرف علم نفسیات کا زبردست استاد ہے، جس کی فلسفہ دانی کو دیکھ کر جرمن والوں نے ڈاکٹر کا علمی درجہ دیا اور انگریزی سرکار نے سر کا ممتاز خطاب عطا فرمایا۔ اقبال کے بارے میں یہ اختلاف رہا ہے کہ وہ شاعر پہلے ہیں یا فلسفہ۔ کچھ لوگوں نے اقبال کی شاعری کے مقابلے میں فلسفہ کو زیادہ اہمیت دی ہے۔ اس کی ایک وجہ یہ بھی ہو سکتی ہے کہ اقبال نے خود بڑے شاعر ہونے کا دعویٰ نہیں کیا۔ اب اگر اقبال اپنے شاعرانہ کمالات کا دعویٰ نہیں کرتے تو اس کا مطلب یہ نہیں کہ اقبال بڑے شاعر نہیں ہے، بلکہ مطالعے سے معلوم ہوتا ہے کہ اقبال اتنے بڑے فلسفہ نہیں جتنے بڑے شاعر ہیں۔ کسی نے خوب کہا ہے کہ بڑا شاعر وہ ہے جس کے یہاں فن اور فکر ایک دوسرے میں سموئے ہوئے نظر آتے ہیں۔ اقبال کے یہاں یہ چیز نظر آتی ہے، یہ لفظ اور معنی کے رشتے کو روح و جسم کے تعلق سے ظاہر کرتے ہیں۔ ارتباط حرف و معنی، اختلاط جان وطن۔ علامہ اقبال ایک عہد آفرین شاعر تھے کہ ان کے کلام سے اردو شاعری بڑی متاثر ہوئی۔ ان کی فطرت پرستی، ان کی وطن دوستی، ان کی تہذیب، مغرب سے بیزاری، ان کی فقیری و قلندری اور خصوصاً ان کے فلسفہ سے اردو شاعری جتنا متاثر ہوئی اس کی مثال نہیں ملتی۔ علامہ اقبال نے خیال اور مثنوی عشق بازی اور مثنوی شاعری کو نظروں سے گرا دیا کہ قصیدوں کی مبالغہ آمیزیاں اور مثنویوں کے فوق الفطری اور قصوں کی جگہ انہوں نے حقائق کی پردہ کشی اور سیاسیات حاضرہ کے ناگفتہ بمسائل کو اس خوبی سے شاعری میں داخل کیا کہ اردو شاعری کے موضوع ہی بدل گئے اور شاعری ساحری بن گئی۔ خود انہوں نے صاف اعلان کر دیا کہ کہتا ہوں وہی بات سمجھتا ہوں جسے حق نے، ابلا مسجد ہوں نہ تہذیب کا فرزند۔ انہوں نے حقیقت پسندی کو بڑی اہمیت دی، جس کی وجہ سے معاملہ بندی، دہلی یا لکھنؤ کے محاوروں یا روزمروں کی پابندی ضروری نہ رہی۔ وہ ضروریات زمانے کے پیش نظر قدیم مشرقی شعرائے نازک خیال کے تکلفات کے قائل نہ تھے۔ انہوں نے اسلوب سے زیادہ مطالب و معنی کو اہمیت دی۔ انہوں نے کیا خوب کہا ہے کہ ہند کے شاعر وہ صورت گرو افسانہ نویس، آہ بیچاروں کے اعصاب پہ عورت ہے سوار۔ اور یوں بھی کہا ہے، خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا ہے۔ علامہ اقبال نے زندگی کے ہر سنجیدہ مسئلے پر گہری نگاہ ڈالی ہے۔ شاذ و نادر کوئی ایسا موضوع